किरपा तिसको बेपना को भाखै ओहो सुख ओहा वडियाई। जो प्रभ जी मन पाणी तू दाना तू सद मेहरवाना नाम मिलै रंग माणी।